0: हम तो यही कह सकते हैं कि अल्लाह करे कि डिस्क्रिमिनेशन नहीं होनी चाहिए, और ये लिखा हुआ है कॉन्स्टिट्यूशन में, डेनमार्क में, तो हमें उम्मीद भी है कि ये डिस्क्रिमिनेशन नहीं करेंगे।
1: दनान, ये आखिरी बार मैं आपसे पूछूंगा कि कॉन्स्टिट्यूशन को मैं पढ़ रहा था, स्पेशल पैराग्राफ को पढ़ रहा था, जहां पे काफी 8-9 फोर्सेस लिखी हुई हैं कॉन्स्टिट्यूशन के अंदर। उसके अंदर जो राइट्स हैं वो ये बता रहे हैं कि अगर आप चेकोस्लोवाकिया, एक्स चेकोस्लोवाकिया, रशिया, पोलैंड, कहीं से भी यहाँ पे इस मुल्क के अंदर आकर रह रहे हैं, सेकंड थर्ड जनरेशन हैं, तो वो डेनिश ही कहलाएंगे, यही के वो बशिंदे होंगे, और हमारे लिए भी वही कानून है जिसके तहत हमें यह मिला। अब जो आज लोगों ने ज्यादा वजन डाला है वो ये, वो आपकी बात बिल्कुल मैं एग्री करता हूँ, वो कह रहे थे कि हमें, इससे पहले कि मैं आपके तरफ हुआ हूँ, जो वो आप मुझे मॉडर्न मैसेज स्मिथ का बता रहे थे, उससे पहले मैं आऊं, मैं आपसे ये आखिरी पूछना चाहता हूँ कि अब लोगों की थर्ड और फोर्थ जनरेशन यहाँ पे पैदा हो चुकी है, और थर्ड और फोर्थ जनरेशन से अगर ये नुक्स होता है तो उनका कोई तलक नहीं पाकिस्तान से, सोमालिया से, किसी अरब ममालिक से, क्योंकि उनका जो दो तीन जनरेशन जो हैं वो पैदा ही डेनमार्क के अंदर हुई हैं। तो उन लोगों के लिए हमारे जो सियासी पार्टी है, या जो हमारे लोग कम्यूनों में बैठे हुए हैं, या जो हमारे एक्टिव लोग हैं, वो इसके बारे में क्यों नहीं आवाज उठाते, क्यों नहीं कहते कि ये जो कानून है ये बहुत ही हमारे आईन के खिलाफ है, क्यों नहीं इस पर बात करते?
0: सब ये बात मैंने भी की है, क्योंकि जब हमारा, जैसे आपने भी पॉइंट की है, जब इलेक्शन हुआ था ये अक्टूबर नवंबर में, उनके इलेक्शन आगे थे, तो बड़े लोगों ने हमसे सवाल किया था, और हमने लोगों से यही कहा था कि हम लोग लेके जाएंगे इस सवाल को आगे, और हम लेके भी गए थे, और इस पर हमारा क्या कहते हैं पॉइंट नोट किया भी गया था। उसके अंदर ये किया गया था कि फिर ये था कि वो सारी चीजों को देखेंगे, और उस चीजों को वो देख भी रहे हैं और वॉच आउट भी कर रहे हैं, क्योंकि उसके अंदर फिर कुछ तब्दीली लाई गई थी, ये हमें पता है। अब ये देखने की जरूरत है कि अब ये जब हुकूमत बैठेगी और ये अपना काम शुरू करेंगे, तो इन इन बातों पर गौर किया कि नहीं। और आपकी बात सही है कि जितना बेहतर तावन होगा कि हमारी कम्युनिटीज बैठे, एक क्या कहते हैं लाए अमन बनाए, एक खत लिखे जिसमें अपने पॉइंट जो है इन सब टॉप मिनिस्टर जिस तरह है, इंक्लूडिंग प्राइम मिनिस्टर, इनको खत लिखे ये कि अब हम फोर्थ जनरेशन पे पहुंच गए हैं, तो ये क्या चीज है। और मैं आपको एक चीज कह दूं कि कमिंग डेज में ना एक फैसला आएगा जिस पे डिपेंड करेगा कि मुल्क किस तरफ ये जा रहा है, ये कानून है। आपको मालूम होगा कि सिटी टू में रिसेंटली एक वाकया हुआ था जिसमें एक 16 साल के बच्चे ने एक छुरा मार दिया था,
1: जी
0: उसको उनकी स्ट्रिंग स्टॉप मिली हुई है पीओ हाथ से, मगर अब उसका केस उस तलेंस हाथ में जा रहे हैं, तो उस तलेंस हाथ के बाद पता चलेगा कि ये जो कानून इन्होंने बनाया स्ट्रिंग का, इसके अंदर क्या क्या चीजें हैं और इसको क्या है। क्योंकि पहला डिसीशन तो जैसे शाह साहब आपको पता है कि एक सुप्रीम कोर्ट का फैसला आ गया था जुमे वाले दिन के, आप किसी के केस नहीं डिसमिस कर सकते, इवन कि आपने कोई ना कोई इंफॉर्मेशन भूल गए हैं, तो वो बंदे का काम नहीं है, वो अथॉरिटी का काम है कि वो फाइंड आउट करे कि इंफॉर्मेशन सही है कि नहीं। तो ये क्या बंदा कहता है कि एक बहुत बड़ा फैसला था, और इसके बाद क्या कहते हैं आइन और कानून को देखा जाएगा, और फिर देखते हैं कि फ्यूचर के अंदर क्या होता है। मगर ये बात आपकी कुराक है, हम लोग आवाज उठाएंगे, हम लोग इस बात को लेकर आगे जा रहे हैं कि हम फोर्थ फिफ्थ जनरेशन में हैं, तो आप तब्दील कर लें, ये मतलब नहीं है कि आप जिस तरह इंग्लैंड जा रहा है दूसरे मुल्क से कि वहां 7वीं 8वीं जनरेशन आके आपने रेकनाइज किया था, थोड़ा क्या कहते हैं कर ले। क्योंकि दूसरी बात ये होती है कि बंदा विंकल से देखे ना, तो बंदे को ये भी देखना चाहिए कि जो लोग यहाँ पे आगे हुए हैं वो इस जगह पे बैठ गए हुए हैं कि जहां पे बड़ी ज्यादा जरूरत है। सारे ये किस तरह से मिस्ट में इलेक्शन में शुरू हो गया था कि एक मुसलमान अंदर आए एक मुसलमान बाहर आए, जब हमने उसके बारे में पूरी क्या कहते हैं रिपोर्ट बना के दी थी, तो आप माने कि उनके फेसेस रेड हो गए थे कि आप लोगों ने तो ये मुल्क ही क्या कहते हैं बंद हो जाएगा कि ऐसे हम करें। तो मैंने कहा यही तो हम आप लोगों को कहते हैं कि आप लोग बोलना शुरू हो जाते मगर आप कॉन्सिक्वेंस नहीं देखते कि यहाँ पे क्या होगा या इंटरनेशनल बिजनेस लेवल पे क्या होगा। मैंने कहा हर पर्सपेक्टिव को बंदे को लेके चलना पड़ता है, क्योंकि आपको ये भी याद रखना चाहिए कि हमारा बिजनेस जो है वो मिडिल एशिया में बहुत है, आला का बहुत है, वेस्टा का बहुत है, नोडिस की फैक्ट्रीज पाकिस्तान इंडिया में है, यहाँ पे है, तो बंदे को बहुत कुछ देखना पड़ता है चीजों में।
1: नहीं, वो बात आपने बहुत अच्छी की है। अब थोड़ा सा आप मुझे जो बता रहे थे अपना मॉडर्न मैसेज में के फलकम पार्टी का, उसमें थोड़ा सा आप आवाम को बता दें कि वो क्या बात थी और क्या उसके ऊपर लोग आपसे पूछ रहे हैं।
0: शाह साहब, वो ये हुआ था कि जब इलेक्शन का कंपेन शुरू हुआ था ना, तो इलेक्शन के कंपेन में ना उसने एक एक मोटम रखा था कि मैं कामयाब हुआ ना तो मैं एक मुसलमान बाहर निकालूंगा तो एक मुसलमान अंदर लाऊंगा। और ये बात उसने बड़ी क्या कहते हैं हाईलाइट की थी, और उसने ना ये बात क्या कहते हैं एक किस्म की ना तीसरे दिन ही उसने ये कर दी थी इलेक्शन पे। फिर हुआ था ये कि उसने ना जो जो क्या कहते हैं ये जो आप अभी बात कर रहे हैं, फिर उसने अपनी जितनी उलेनिंग पुलची का ना जो बहुत बड़ी थी इसकी पॉलिसी, इसने हमें पुबरेशन करने के लिए ना जो हमारी छोटी ईद थी ना उसके एक दिन पहले इसने अपनी सारी पॉलिसी बाहर निकाल दी थी। और इसके अंदर इसने ये भी लिखा था कि बंदे को ये जो उल्ट्रिस्टिंग स्टॉम है ना इसको और टफ किया जाए। तो यही इसका क्या कहते हैं बिग लड़ाई झगड़ा पड़ा था लास्ट लोके के साथ, क्योंकि लास्ट लोके ने इसे डायरेक्टली पूछा था कि तुम ये जो बात कर रहे हो तुम किस बिनोट पे कर रहे हो। तो वही जो आप बात करते हैं, इसने कहा था कि मैं स्टॉप कराऊंगा ये एक मुसलमान बाहर हो जाए, मैं ये जितनी कल्चर सेंटर है जिसको हम पाकिस्तानी मस्जिद कहते हैं मैं वो भी बंद कराऊंगा, मैं उनको भी नहीं इजाजत दूंगा, मैं क्या कहते हैं चॉकलेट भी बंद करूंगा। इसने ना कहते पूरी की पूरी जो अपनी लाइन है ना वो सख्त कर दी थी। और ये इसीलिए ये जो ब्लो ब्लॉक था ना ये इसीलिए इसकी हुकूमत नहीं थी बन सकती, क्योंकि ये एक अपनी क्या कहते पॉलिसी पे था। ये इसने एक ही झंडा लेके आया था कि मैंने अपनी क्या कहते हैं जो मुसलमान है ना उनको पूरा टारगेट करना है, और इसने अपने पूरे इलेक्शन के कंपेन के अंदर टारगेट किया था एक एक लावा के। ये दूसरा इसका जो स्टंट था वो सारे मुल्क को पता है, ये जो जाके पेट्रोल पंप में सस्ती बेंजीन और डीजल दे रहा था लोगों को, वो स्टंट था, वरना इसने अपना पूरा कंपेन मुसलमानों के खिलाफ किया था। और अभी मैं आपको एक बात बता दूं व्यूअर्स को, मैंने इसलिए बात की है जिस दिन से ये गवर्नमेंट बनी हुई है ना ये एक से एक एडवर्टाइजिंग फेंक रहा है। एग्जाम्पल ये फेंक रहा है कि हमारे जो कल्चर सेंटर है जिनको हम मस्जिद पाकिस्तानी समझते हैं वो है कल्चर सेंटर, तीन ही मस्जिद है डेनमार्क में लोगों को पता होना जिसको कल्चर सेंटर हम कहते हैं। मैं इसलिए उसको कल्चर सेंटर कह रहा हूँ क्योंकि जो डेनमार्क का राइट रफ्ट में वो इस्तेमाल करूँ कि कोई मीडिया वाला ना इस पर बात बात पे करे। अब उनको ऊपर ये लगा हुआ है, इसने डिबेट शुरू किया हुआ है कि जितने ये बनगे हुए हैं और बनाने देने चाहिए कि इनको भी बंद किया जाए। तो इसने ना पूरा मुसलमान को टारगेट किया हुआ है। और दूसरा ये काम कर रहा है कि कोई गैर मुल्की या कोई फॉरन का कोई केसेस खत्म हुए हुए हैं, क्योंकि मैं आपको एक बात बताऊं मौतुस को जब जस्टिस मिनिस्टर था ना 2011 से लेके हिलेशोनी स्मिथ में उस वक्त एक केस आया था, वो केस को ये हाईलाइट कर रहे हैं और उस पे मौतुस को टारगेट कर रहे हैं कि तुमने ये उस वक्त तुम्हारी गलती थी इसलिए ये सारे क्या कहते हैं उल्विस नहीं हो रहे। और ये बात बड़ी जरूरी है कि हो सकता है कि ये भी चीज हो जिसकी वजह से मौतुस को उन्होंने अग्रेशन दिखा दी हो कि मैं इतना प्लेयर नहीं हूं जितना हो सकता है। मगर वो बात ये आपकी चाहिए कि इस तरह करना नहीं चाहिए, ये स्पिन डॉक्टर जो होते हैं इनको बंदे को थोड़ा बहुत कंट्रोल करना चाहिए और बताना चाहिए।
1: अदनान, मैं नाज़रीन को भी बताना चाहता हूं और आपसे इसके सवाल भी आपके निकलेगा। मसला ये है कि डेनमार्क के अंदर बहुत सारे ऐसे लॉ फोर्स बने जो आइन के खिलाफ थे, बाद में वो डिमोलिश हो गए, खत्म हो गए और उनको बैक लाइन कर दिया गया। हमें यहाँ पे रहते हुए 55-56 साल हो गए इस मुल्क के अंदर, आज तक हमारी कोई ऐसी तंजीमात خصوصی طور پہ جو سب سے ایکٹیو لوگ تھے یہاں پہ وہ پاکستانی تھے ڈینش سیاست کے اندر. آج تک کوئی ایسی چیز سامنے نہیں آئی کہ ہم کانسٹیٹیوشن کو سامنے رکھ کر ہم ڈینشوں کے ساتھ بات کر سکے, ڈینش پولیٹیشنز کے ساتھ بات کر سکے. ہم منسٹرز کے پاس جاتے ہیں, منسٹروں کے ہاتھ باندھے ہوتے ہیں, انہوں نے وہی بات کرنی ہوتی ہے جو ان کی پارٹی لیڈرشپ نے ان کو کہا ہوتا ہے. لیکن جو باؤل اینڈز ہے, جو ان کی کریس ہے, جس کریس کے اندر ہم لوگ رہتے ہیں, اس کریس میں ہمارے انفلوئنس نہیں ہوتے. اور اس کے ساتھ یہ ہے کہ ہمیں نہ ہی ہماری کوئی رسائی ایز اے پولیٹیشن جو ہے فسکیلی اولویل میں ہوتی ہے. اب آپ دیکھ رہے ہیں کہ اگر اگزامپل میں میئر کو ملنا چاہتا ہوں البرسٹون کمیون کے اندر, تو میئر کا کوئی ٹیلی فون نمبر نہیں ڈائریکٹ جس کو میں اس کو کال کر سکوں یا اس سے ٹائم لے سکوں. مجھے صرف ایک انٹرنیٹ پہ میسج بھیجنا ہوگا یا ان کو جا کے ایک ریٹرن دینا ہوگا تو میں ان سے مل سکتا ہوں. تو کیا وجہ ہے, کیا وجہ ہے کہ یہ جو دو اب سوال شروع ہو رہا ہے کہ تین چیزیں جو ہیں وہ ختم کی گئی قانونی طور پہ اس ڈنمارک کے اندر. پہلی تھی کہ یہ جو ٹلکٹنگ کیس تھا یہ ختم ہو گیا ڈنمارک میں, جو انہوں نے بڑی بہت زیادہ پابندیاں لگائی اور ہمارے بہت زیادہ ٹیکس پیئر جو ہے وہ انگلینڈ چلے گئے, سویڈن چلے گئے, ناروے چلے گئے اور جرمنی چلے گئے. اور اس کے بعد پھر انہوں نے ٹلکٹنگ سے جو ہے وہ ختم کر دیا, لیکن اس کے باوجود لوگوں کو یہ صرف مسلمانوں کو انہوں نے زیادہ پرابلم دی. نمبر دو پہ انہوں نے ٹیکسی کا لاز بنایا تھا پرانا لا ختم کرنے کے لیے, تو وہ نیا لا جو تھا وہ اوپر کو اسی سپریم کورٹ نے ہائی سٹار نے یہاں پہ اس کو بین کیا تھا اور اس کو کہا تھا کہ آپ ہمارے ملک میں نہیں آ سکتے, آپ ہمارے ملک میں بین ہے. یہ اسی طرح ہے جیسے کہ آپ بتا رہے تھے ابھی کہ کسی کو اول ویسٹنگ کی جاتی ہے تو وہ دوبارہ اس ملک میں نہیں آ سکتا ایک مخصوص پیریڈ تک. اب اس کے اوپر کوئی بین نہیں, ٹائم بین نہیں لگا تھا, لیکن یہ واپس اپنے وعدے سے پہلے ہی واپس آ گئی اوبر. اس طریقے سے پوری جو ہماری ٹیکسی برانچ ہے یا ٹرانسپورٹ برانچ ہے اس کو انہوں نے سپریم کورٹ کے خلاف سیاست دانوں نے ہلا کے رکھ دیا. دوسرا یہ ہے کہ اس وقت جو ایک جو ہے پیرلل میں کہوں گا کہ سم فون انہوں نے کام کیا ہوا ہے کہ جتنے یہاں پہ ڈینش اوریجنل ڈینش ہے اور جو ہم لوگ ہیں ان ماندہ جو 70s میں یہاں پہ آئے تھے ان میں, اور جو نئے آنے والے لوگ ہیں ان کے اندر جو ہے سیلف بہرنی کا یہ بہت بڑا فقدان ہے. میرا کہنے کا مقصد یہ ہے کہ جو نئے لوگ آ رہے ہیں اس ملک کے اندر وہ اپنے بیوی بچوں کو بھی فوراً لے کے آ سکتے ہیں, لیکن ہمارے بچے جو ہیں یا ہم لوگ جو ہیں اپنی فیملیز کو یہاں پہ نہیں بلا سکتے. یہ فورس کیس بہنڈی کیوں ہو رہی ہے اور یہ ہائی سہار کے ناک کے نیچے ہو رہی ہے, اس پہ آپ کیا کہیں گے؟
0: میں شروع سے یہ کہوں گا کہ یہ جو پورے فیملی والے یہاں پہ لے کے آ رہے ہیں نا, یہ مجھے خود سمجھ نہیں آ رہی اس میں کیا ہے, کیونکہ ان میں نا ایک بہت بڑا مسئلہ ہے کہ یہ بہت ساروں کو واپس بھی جانا پڑ جاتا ہے, کیونکہ ان کی جو انکم رکھی ہوتی ہے اور جو ان کے ڈیمانڈس ہوتی ہیں وہ بہت زیادہ ہوتی ہے. تو مجھے اس کا کوئی یہ کیا کہتے ہیں سمجھ ابھی تک نہیں آئی, کیونکہ ہم نے اسی لیے نا آواز اٹھائی تھی ایک ٹائم پہ کہ یہاں پہ آپ پہلے ہمیں پتا ہے کہ فیوچر میں کمی ہے لوگوں کی اور وہ پورے کرنے کی ضرورت ہے, مگر ہم نے میرے اپنا اور کچھ لوگوں کی رائے سے ہم نے دیکھا تھا کہ بہت ساری پبلک یہاں پہ ہے جن کو ہم سیٹل کر سکتے تھے, تو اب ان کو کیا گیا ہے. اور یہ بات آپ نے میرے سے کیا, یہ بات ڈیفینیٹلی عرض کرنی بھی ہے, پارٹی سے پوچھنا بھی ہے کچھ لوگوں سے کس کا اس کا مطلب کیا ہے. دوسری بات رہی آپ کا جو دوسرا سوال تھا ٹیکسی کے بارے میں, وہ مجھے آج تک سمجھ نہیں کی آئی, کیونکہ میں بڑی دفعہ یہ مجھے خود سمجھ نہیں آتی, کیونکہ میرا بیٹا پوچھتا ہے, بڑے لوگ پوچھتے ہیں کہ یہ ٹیکسی اور اونپا کے اوپر اکٹھے رکھے ہیں. میں نے کہا مجھے کوئی پتا نہیں کہ پہلے ان کو کیا گیا تھا کہ یہ چل نہیں سکتے, کیونکہ یہ آئنس کاف میں نہیں تھے, پتا نہیں ان نے کیا بلنڈر کیے ہوئے تھے. میں نے کہا اب یہ اکٹھے ہو گئے ہیں, میں نے کہا اس کی مجھے کوئی علم نہیں ہے کہ یہ کیا چل رہا ہے, کیونکہ اس سے تو یہی ہوگا کہ رات تو ٹیکسی کا بزنس کم بہت ہو جائے گا اور ان کو مسئلہ پڑ جائے گا, رہبہ لے جائے گا. اور یہی تو آپ نے یہ مثال دی ہے, یہی تو سیم چیز ہو رہی ہے جیسے یہ ڈسٹریبیوٹنگ کرتے ہیں کھانے والے ادھر. جیسے آپ کو پتا ہے کہ جسٹیس نے اپنے آپ کو لیو کر لیا کیونکہ وہ کہہ رہے تھے کہ دوسرے آ گئے ہیں اور ایکسپینشن ہے. تو یہ بہت ساری کیا کہتے ہیں چیزیں ہو رہی ہیں جن کو ذرا بندے کو اور سے دیکھنا چاہیے. اور آپ کا جو تیسرا سوال ہے اس پہ تو میں اس پہ کوئی کامنٹ نہیں دینا چاہتا کیونکہ میں خود اس چیز سے گزر چکا ہوں, تو میں نے دیکھا ہوا ہے بڑا مشکل ہو جاتا.
2: چلیں شاہ صاحب کلوزنگ کی طرف بڑھتے ہیں. عدنان دیکھیں حکومت نے بھی وعدے کیے ہیں, سات پارٹیاں بھی ملی ہیں, سپورٹنگ پارٹی بھی ملی ہیں, چار جماعتوں کی حکومت ہے تو دوسرے الٹرنیٹو بھی ان کے ساتھ مل گیا ہے. تو وہ انہوں نے کہا جی ہم نے اپنے مطالبات جو ہیں وہ بیک ڈور منوا لیے ہیں, تو آنے والے دنوں میں یہ دانتوں کا علاج, ٹرانسپورٹ کا مسئلے مسائل یا اس طرح کے بیانات آتے رہتے ہیں, حکومت کتنے منڈیٹ سے بنتی ہے, کیا ہوا, کس کا منڈیٹ ہے, تو میں چاہوں گا اس کو ذرا ساتھ لے کر چلے.
0: راج صاحب اس پہ دو چیزیں ہیں, میں آپ کو بتا دوں کہ یہ جو حکومت بنی ہوئی ہے نا اس کو ٹیکنیکلی کہتے ہیں مہنتا چرسہ کیانگ, کیونکہ یہ جو حکومت ہے نا مہنتا چرسہ کیانگ اس کا ایک فرق ہوتا ہے ان کی 82 سیٹیں ہیں. آبویسلی انسلیشن اور الٹرنیٹو انسلیشن کی مین پارٹی ہے کیونکہ ان کے ساتھ یہ 90 سے اوپر ہو جاتے ہیں. الٹرنیٹو کو بھی ان نے ساتھ رکھا ہوا پوسٹ بل کے لیے, مگر اس میں ایک بگیسٹ چینج یہ ہے کہ یہ جو 82 مینڈیٹ ہے نا اور جو انسلیشن کا رول ہے, انسلیشن کا رول بہت امپورٹنٹ رول ہے. کیونکہ میں آپ کو ایک چیز بتا دوں کہ 2011 میں جب ایلیکشن سمتھ نے گورنمنٹ بنائی تھی نا تو ایک ٹیکس ریفارم آیا تھا, اور وہ ٹیکس ریفارم ایسے بنا تھا کہ یہ جو 82 مینڈیٹ ہے نا اس نے فلو بلاک کے ساتھ بنا لیا تھا. تو اس لیے اس بار جو انگلش لسن والے ہیں نا ان نے ایک قسم کا یہ گورنمنٹ سے کہا ہوا ہے کہ آپ نے وہ دوبارہ حرکت کی جو آپ نے 2012 میں کی تو پھر آپ کی حکومت نہیں رہے گی. کیونکہ ٹیکنیکلی جو ہوتا ہے یہ منتا چرسہ کینگ بنی ہے, کلیئر چرسہ کینگ جو بنی تھی وہ پچھلی تھی جب یہ میرا کینگ بنی تھی ان کے پاس پوری سیٹیں تھی اپنی کہ وہ کسی کی بات سننے کی ان کو ضرورت نہیں تھی. مگر اب جو گورنمنٹ بیٹھی ہوئی ہے وہ لو بلاک کے ساتھ بھی پالیسی بنا سکتی ہے اور کیا کہتے ہیں اپنے الائنس کے ساتھ بھی بنا سکتی ہے. تو اس کے لیے یہ بات ہوتی ہے. کیونکہ میں آپ کو پہلے ایک بات ایگزامپل چھوٹی ساری دے دیتا ہوں کہ انگلش لسٹ نے پہلے کہہ دیا ہوا کہ آپ نے کوئی ٹیکس کٹ کا کام کرنا ہے نا تو آپ کو پلو پچھیا کے ساتھ کرنا پڑے گا, ہم ٹیکس کٹ کے اندر آپ کے ساتھ پارٹنرشپ نہیں کر سکتے. تو وہاں سے آپ دیکھ لیں کہ یہ ایک نیگوشیشن ہوتی ہے. منتا چرس کی 2019 میں بھی تھی جب 8-25 بنی تھی, شکر اکیلی بنائی تھی, اور جب لاسٹ لوکے نے بنائی تھی 2015. خالی 2022 میں کہہ رہے ہیں قسم کی گورنمنٹ جو تھی نا وہ پلیئر چل رہی, جو اس وقت گورنمنٹ بیٹھی ہوئی ہے وہ منتا چرس کہیں گے کیونکہ ان کے پاس اپنے 90 سیٹیں نہیں ہیں. تو اس کو منتا چرس کہیں کہتے ہیں, اس لیے ان کو 90 سیٹیں پورا کرنے کے لیے اپنے الائنس کے ساتھ چلے جائیں یا پلو بلاک کے ساتھ چلے جائیں, ان کو 90 سیٹوں کی ہے. اور اسی طرح جیسے اولنگ پلچے کو ہوگی وہ بھی انہوں نے کوئی سختی کی یا کوئی چیز کرنے کی کوشش کی تو انہیں پلو بلاک کے پاس جانا پڑے گا, وہ ریڈ بلاک سے پلیئر چل نہیں لا سکیں گے کیونکہ وہ پرابلم یہ ہے کہ ہے. میں بس آپ کے ویوز کو آخر میں یہ بتا دوں کہ اولنگ پلچے جو بن چکی ہوئی ہے اس کو لمپا کرنے کا بہت مشکل ہے کیونکہ اس کا پلیئر چل ہے. ہاں یہ ہو سکتا ہے کہ اس کو کھڑا کر سکتے ہیں مگر اس کو لمپا نہیں کر سکتے, جو بن گیا ہوا ہے وہ بہت مشکل ہے کہ وہ چینج ہو, کیونکہ جو پارلیمنٹ کا مینٹ ہے وہ اسٹام اولین کے پل کی حق میں زیادہ ہے انفارچونیٹ.
2: عدنان آپ بہت سارے کام کرتے رہتے ہیں, لکھتے رہتے ہیں, ساری پارٹیاں کیا بات ہے آپ کو لینے کے لیے تیار ہیں, ایس ایف آپ کو لینے کے لیے تیار ہے, ریڈیکیل ونسٹر آپ کو لینے کے لیے تیار ہے, دوسری پارٹیاں آپ سے لینے کے لیے تیار ہیں, ساری پارٹیوں کے ساتھ آپ بات بھی کر سکتے ہیں اور آپ کی بات کو وہ سنا بھی جاتا ہے, تو یہ باقی جو ڈیبیٹ شروع ہو جاتی ہے جسے کہتے ہیں کنفلکٹ ڈیبیٹ شروع ہو جاتی ہے اس کو روکا کیسے جائے؟
0: دوسری پارٹیوں کے پاس میں نے چیک کرنے کے لیے ریکویسٹ دی تھی کہ میں جا سکتا ہوں کہ نہیں, تو انہوں نے کہا تھا کہ تم 100 بسم اللہ کام کرنے والے بندے تم آنا چاہتے ہو تو تم آ سکتے ہو, وہ کتے ہی ہوتے ہیں. میں بہت شکریہ کرتا ہوں کہ دوسری پارٹیوں کے اندر ہے ڈیبیٹ, ہمیں یہ سوچنا چاہیے کہ ہمیں اپنا سوچنا چاہیے, हमें ये नहीं सोचना चाहिए कि जैसे क्या कहते हैं कि दूसरा क्या कर रहा है, क्योंकि मैं आपको ये एक बात मैंने जैसे आपको कि आप खुद खोल के देख लें, मैं जब फेसबुक खोलता हूँ, जब इंस्टाग्राम खोलता हूँ, जब ट्विटर खोलता हूँ, आगे यही है कि हम इस वक्त टारगेट है। तो इसके ऊपर कि हम एक दूसरे के ऊपर टारगेट करें, हम इस वक्त फ्रंट पेज ये करनी चाहिए कि जैसे शाह साहब ने कहा कि हम अब चौथी पांचवी छठी जनरेशन हो गए हैं कि हम आपको क्या कहते हैं एक लेवल पे लाएं कि जहां हम भी अपने आप को रिप्रेजेंट कर सकें और बता सकें कि हम इस सोसाइटी का एक हिस्सा है। क्योंकि जब जितनी देर तक हम ये नहीं बताएंगे, हम अपने मसाइल में रहेंगे कि एक दूसरे के पीछे रहेंगे, तो कोई फायदा नहीं हम होना, हमें इकट्ठा होना पड़ेगा,
2: हमें इकट्ठा होना पड़ेगा। शाह साहब आप आखिर में क्या कहेंगे, अपने मेहमान का शुक्रिया अदा करें, फिर प्रोग्राम हमारे पास 5-6 मिनट टोटल हैं।
1: जी मैं बिल्कुल अग्री करता हूं अदनान से, सिर्फ मैं लोगों को ये बताना चाहता हूं कि हम जब किसी कानून के बारे में बात करें तो हम अगर डेनिश आइन को पढ़ लें, कॉन्स्टिट्यूशन ग्रुंड लॉ को ज़ेहन-नशीन कर लें और बल्कि बुक को साथ ले जाएं और जिस सब्जेक्ट पे हमने बात करनी है उसकी उसके जो है वो येलो उसके येलो लाइंस लगा लें, तो हमारे लिए बड़ा इजी हो जाएगा कि ये जितने भी उलेनिंग्स लॉगिनिंग बने हैं इसके अंदर सबसे ज्यादा स्वामी जो है वो खुद डेनिशों के जो असल डेनिश है उनकी जो है उनके ऊपर प्रॉब्लम्स आई है, वो चैलेंज हो सकती है और हमारे खिलाफ जो बनी हुई है जो अब हम लोग हैं हमारे खिलाफ भी ये नहीं कर सकते। अगर हम लोगों के पास बहुत पढ़े लिखे वकील हैं, हमारे पास बहुत पढ़े लिखे लोग हैं, प्रॉब्लम सिर्फ यही है कि उनको आइन की माजत के साथ समझ नहीं, वो लॉ फोर्स में पढ़ के तो समझते हैं कि अब इसको हम खत्म नहीं कर सकते, इसको उन लोग पर करना बड़ा मुश्किल है। तो ये पार्टियों के बगैर भी हो सकता है, अगर हम इसको उम्बसमैन को लिख दें और उनको बताएं कि ये जो कानून आप लोगों ने पास कराए हैं ये कितने खतरनाक है, अगर हम इसको यूरोपियन यूनियन में ले जाए तो आपको मुंह की खानी पड़ेगी। एनीवे ये बात करने की है, हम इस पर डिबेट करते रहेंगे। तो मेरा ख्याल में अदनान आपने जो बातें की है ये बहुत अच्छी बातें हैं और मुझे ये लग रहा है कि ये जितनी पार्टियां हैं ये पिछले कानूनों को लेके चलेंगी और जो कानून उन्होंने बनाए हैं वो लेके चलेंगे। डेंटिस्ट का इन्होंने आज भी अखबार में दिया हुआ है और वो बता रहे हैं कि ये जो फर्स्ट पेंशनिस्ट हैं या वो जिनके क्रोनिक सिंड्रोम है इनको जनवरी में अगले साल जो है ये फ्री ऑफ कॉस्ट या कुछ थोड़ा बहुत पे करना पड़ेगा तो इनको सहूलतें होंगी डेंटिस्ट की। तो बाकी पेंशनरों के लिए क्या करते हैं, क्या उनको भी फ्री ऑफ कॉस्ट आगे हमें थोड़ा सा पैसा देना पड़ता है लेकिन क्या वो भी टोटली फ्री होगा, तो ये देखना पड़ेगा। जो ये उन्होंने कहा ना कि 10 साल तक, तो ये 10 साल में कोई भी हुकूमत आ सकती है, वो इसको दोबारा चेंज कर सकती है, इसको वापस ला सकती है, इसको नून को खत्म कर सकती है। ये कोई आपने जैसे बताया कि ये जो है मिद्रा टेल गवर्नमेंट है, इसलिए मैं इसको पीडीएम की गवर्नमेंट कहता हूँ कि ये अपने आप को बचाने के लिए अब इन्होंने जो मॉडर्न बुक्स को ने जो पैगाम दिया है और जिस फेस पे उनकी रीडिंग आ रही है वो सिर्फ इसलिए बताया गया है ब्लू ब्लॉक हो कि हम आपसे कम नहीं, हम भी जो है उलेनिंग उनके लिए इसी तरह का रवैया रखते हैं, लिहाजा हमारे वोटरों को दूसरे ब्लू ब्लॉक में जाने की जरूरत नहीं, बल्कि ब्लू ब्लॉक के जो वोटर्स हैं वो हमारी तरफ आ सकते हैं क्योंकि हम सब के ख्याल एक हैं। तो अदनान आपका बहुत बहुत शुक्रिया, आपने वक्त दिया और आपने लोगों को अच्छी और हमें भी खुशी हुई कि आप दिन ब दिन जो है वो मेहनत कर रहे हैं और लोगों को अच्छी इन्फॉर्मेशन दे रहे हैं। और राजा फूर साहब आपका भी बहुत बहुत शुक्रिया कि आपने हम सबको प्लेटफॉर्म मुहैया किया। बाकी अल्लाह सबका नगेबान है और हमारी तरफ से खुदा हाफिज।
3: सामईन कराम, FM 92.9 पर हम रेडियो आपकी आवाज के साथ आपकी खिदमत में हाजिर हैं।
2: आउज़ बिल्लाहि मिन शैतान रजीम, बिस्मिल्लाहिर रहमान रहीम। सामने नाज़रीन, ये मिला जुला आपकी आवाज़ का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर आपके साथ बराह रास्त हाजिर है। सामने नाज़रीन, मौसम बहुत अच्छा है, धूप निकली हुई है, सियासी मौसम जो है वो भी बहुत अच्छा हो गया है, उसके भी जो धूप निकली थी सियासी धूप निकल चुकी है, अब الیکشن مکمل ہو چکے ہیں, وزراء بن چکے ہیں, اب جب چھٹیوں پہ جائیں گے, چھٹیوں کے بعد ہی کہیں آ کر جو ستمبر اکتوبر میں یہ ساری باتیں کریں گے. تو ہم نے کہا کیوں نہ صاحب کا پال
4: انریسٹ ہے اور وہاں پہ بڑی صورتحال ٹھیک نہیں جا رہی تھی, تو اس لیے میں نے انیشیٹو لیا اور میرے کچھ دوستوں نے جو ہے نا وہ لیا. تو اس گروپ میں جو ہے نا جو آج اس پروگرام میں شامل ہے, اس میں سب سے پہلے جناب پیر شراز صاحب ہیں جو آئی لینڈ سے ہیں, جو یہ صدر ہیں انٹرنیشنل کشمیر پیس فورم کے. دوسری طرف سے فرانس سے زائد اقبال ہاشمی صاحب ہیں جو صدر ہیں انٹرنیشنل کشمیر پیس فورم فرانس کے بھی اور مرکزی انٹرنیشنل کشمیر پیس فورم کے بھی, جو اس وقت پاکستان میں موجود ہیں, وہاں پہ گراؤنڈ زیرو پہ بھی موجود ہیں. اور پھر ہمارے ساتھ ہیں جناب میڈم لبنا الائی صاحبہ ڈنمارک سے, جو انٹرنیشنل کشمیر پیس فورم ڈنمارک کی صدر ہیں. اور ناروے سے ہمارے ساتھ ہیں سردار علی شاہنواز خان صاحب, ایگزیکٹو ڈائریکٹر ہیں کشمیری اسکینڈینیوین کونسل اوسلو ناروے سے. اور شاید پاکستان سے میرے حال میں شاید ایک اور ہیں ہمارے, تو شاید مجھے ابھی ان کا جی کرنا یاد صاحب, ہم ان کو بھی ویلکم کرتے ہیں اور شکریہ ادا کرتے ہیں. جی رائے صاحب اپنا پروگرام آپ جاری رکھیں. آپ تو
2: میں شروع کرتا ہوں کرنل صاحب سے. کرنل صاحب میں آپ سے جاننا چاہوں گا کہ اس وقت جو چونکہ آپ پاکستان بیٹھے ہوئے ہیں, جو کشمیر میں اس وقت جو کچھ ہو رہا ہے, جو کچھ اپنے آنکھوں سے آپ دیکھ رہے ہیں, اس پہ آپ لکھ بھی رہے ہیں, پروگرام بھی کر رہے ہیں, تو ذرا ہمارے سامعین ناظرین کے ساتھ معلومات تو شیئر کریں.
5: السلام علیکم. سب سے پہلے تو میں آپ کا تہ دل سے مشکور ہوں کہ آپ نے مجھے اپنے پروگرام میں لیا ہے, اور خاص طور پر پاکستان سے, اور آپ وہاں پہ 10 بار سے یہ پروگرام کر رہے ہیں, اور تھینک یو ویری مچ ونس اگین. اور چونکہ یقینی طور پہ جہاں جہاں بھی پاکستانی یا ہمارے کشمیری بہن بھائی دنیا میں بستے ہیں, وہ پریشان بھی ہیں, غمزدہ بھی ہیں جو صورتحال ہے آزاد کشمیر میں. اور یقینی طور پہ آزاد کشمیر جو ہے نا پاکستانی ہے, اور پاکستان آزاد کشمیر ہے, ہم ان کو الگ کر کے نہیں دے سکتے. جو کچھ وہاں پہ ہو رہا ہے اس میں ہر پاکستانی جو ہے وہ متفکر بھی ہے, اور اسے تشویش بھی ہے. تو جہاں تک آپ کا سوال ہے کہ اس وقت جو صورتحال ہے آزاد کشمیر میں, اتفاق سے میں گزشتہ 8 دن سے مظفر آباد میں تھا, 2 روز پہلے بھی میں وہاں سے واپس لوٹا ہوں. دیکھیں بات یہ ہے کہ آپ نے دیکھا 40-45 لاکھ کی آبادی جو آزاد کشمیر میں بستی ہے, 20 لاکھ کے قریب جو ہے نا وہ جموں کے جو مہاجرین ہیں وہ پاکستان میں بستے ہیں. ٹوٹل آپ کریں تو یہ تقریباً 65-70 لاکھ ٹوٹل کشمیر کی آبادی بنتی ہے. اگر آپ اس میں سے چند ہزار, 10,000, 20,000, 50,000 بھی دیکھ لیں, اگر لوگ احتجاج کرنے کے لیے سڑکوں پہ نکلتے ہیں تو وہ پورے آزاد کشمیر کی نمائندگی نہیں کرتے. ایک تو یہ ذہن میں ہونا چاہیے. دوسری بات یہ ہے کہ یہ جو عوامی ایکشن کمیٹی ہے جموں اینڈ کشمیر سے کے نام سے جو ابھی جانی جا رہی ہے, اس کے جو تمام جو لیڈرز ہیں انہوں نے کبھی بھی کوئی الیکشن نہیں لڑا. انہوں نے جب تک تو وہ عوامی مفاد کے جو مطالبات گورنمنٹ سے کر رہے تھے تو وہ بہت اچھا تھا. ابھی ان پہ 38 پوائنٹس پہ سے آلموسٹ 34 پوائنٹس جو ہے نا ان کے تسلیم کیے جا چکے تھے, اور جو عوامی مفاد کے یا عام پبلک کے ویلفیئر کے اورینٹڈ جو ان کے ڈیمانڈ تھی وہ تو بالکل میں سمجھتا ہوں جائز تھی, اور ان کو تسلیم بھی کیا جانا چاہیے اور جو کی بھی گئی ہیں. لیکن وہ اپنے دائرے سے نکل کے ایسے سیاسی اور آئینی نوعیت کے مطالبات انہوں نے شروع کر دیے ہیں جو ان کے مینڈیٹ میں نہیں آتی, اور نہ ہی گورنمنٹ کے مینڈیٹ میں آتے ہیں کہ اس کو سرے دست کے ایگزیکٹو آرڈر کے ساتھ ان کو بدل دے یا ان کو چینج کر دے. اس کا ایک پراپر لیگل پروسیس ہے. تو جو اس طرح کی ڈیمانڈس کر رہے ہیں یقینی طور پر آپ ان کے بارے میں خود رائے دے سکتے ہیں کہ ان کے ارادے کیا ہیں. تو جہاں تک آپ نے صورتحال بالکل دیکھیں, 3 روز سے یہ کشمیر میں قافلہ بیبر سے سٹارٹ ہوا چل رہا ہے, لیکن ایز سچ کوئی بڑا انسیڈنٹ الحمدللہ نہیں ہوا, اور لا انفورسمنٹ ایجنسی نے بھی بڑے تدبر تعمل کا مظاہرہ کیا اور بڑے آرگنائز طریقے سے انہیں آنے دیا جا رہا ہے. تو دیکھیں ابھی آج میرا خیال ہے یہ انہوں نے کہیں مظفر آباد کی طرف آنا ہے, اور سوشل میڈیا کے اوپر، دیگر فورم کے اوپر مختلف قسم کی افواہیں چل رہی ہیں، لیکن میرا ذاتی خیال ہے کہ وہ اس حد تک نہیں جائیں گے جہاں تک ریاست کو ان کے خلاف بھرپور قسم کا کوئی آپریشن کرنا پڑے اور ان کو ڈسپرس کرنا پڑے. اب ان کو بھی ادراک ہو چکا ہے کہ ریاست جو ہے نا جتھوں کو یا اس طرح کے لوگوں کو جو اپنی ریاست کا جو وجود ہے اس کو خطرے میں ڈالنے پہ تلے ہوئے ہیں، ان کو ایک خاص لمٹ سے آگے جانے دے. جی
2: جی بالکل بجا فرمایا آپ نے. ہاشمی صاحب آپ بہت دور بیٹھے ہوئے ہیں آپ بھی، تو میں آپ سے جاننا چاہوں گا کہ آپ کس طرح دیکھ رہے ہیں.
6: جی السلام علیکم رائے صاحب، آپ کا بہت شکریہ، آپ نے بڑے نازک وقت میں سب دوستوں کو آن لائن لیا، اور جتنے بھی دوست اس وقت سکرین پہ موجود ہیں یقینی طور پر سارے بڑے ذمہ دار ہو گئے. دیکھیں میں یہاں پہ موجود ہوں، میں کشمیر بھی گیا اور میں آج اسلام آباد میں ہوں. جو ریاست کی جو صورتحال ہے اس میں ایجیٹیشن ہے، اس کے بعد ایجنسیز، ہماری پولیس، آرمی، سارے اس میں شامل ہوئے ان کو روکنے کے لیے بھی، اس مسئلے کا حل کرنے کے لیے بھی. دو تین چیزیں جو میں کوشش گزار کروں گا، پہلی چیز تو یہ ہے کہ جو عوامی ایکشن کمیٹی ہے انسانی حقوق کی، اس نے بات کی، حکومت پاکستان نے، حکومت آزاد کشمیر نے وہ ان کے مطالبات تسلیم کیے، جس طرح ہمارے کرن صاحب فرما رہے تھے اور صحیح فرما رہے تھے کہ ان کے مطالبات منظور ہو گئے. اب اس کے بعد ان کا جو آخری مطالبہ تھا کہ 12 سیٹیں ان کو ختم کریں، تو 12 سیٹیں سڑک پہ آ کے ختم نہیں ہوتی، ان کا قانونی پروسیس ہے. میں 2006 میں راولپنڈی کے 2 حلقوں سے، ویلی 4 اور ویلی 5 سے میں کینڈیڈیٹ تھا، اسی طرح باقی حلقوں سے، 12 حلقوں سے لوگ کشمیری مہاجرین کی نمائندگی کرتے ہیں. کشمیری مہاجرین ہیں اور ان کی نمائندگی ضروری ہے جو حکومت پاکستان اور حکومت آزاد کشمیر نے ان کو دی ہوئی ہے، اس کو یکسر سڑک کے اوپر آ کے آپ ختم نہیں کر سکتے. وہ ٹیبل ٹاک کے ذریعے ختم ہو سکتی ہے، اس میں امینڈمنٹ ہو سکتی ہے، اس میں کمی بیشی ہو سکتی ہے، اس کو ایڈجسٹ کیا جا سکتا ہے. میں نے گزشتہ اس 2-3 ہفتوں سے ہماری بات ہو رہی ہے، میں نے بھی ایک تجویز دی تھی کہ ایکشن کمیٹی کا ایک مطالبہ ہے کہ یہ سیٹیں آپ ختم کریں، جبکہ سیٹیں ختم نہیں کر سکتی، نمائندگی کو آپ مائنس نہیں کر سکتے، تو اس میں آپ امینڈمنٹ کر سکتے ہیں. اس کے لیے آپ کو 2/3 اکثریت چاہیے آزاد کشمیر کی پارلیمنٹ کے اندر. تو اس میں ایک اور بھی میں نے جو اضافی ایک تجویز رکھی تھی وہ یہ تھی کہ اگر آپ سیٹیں ختم کرنا چاہتے ہیں تو ان کی جگہ آپ 12 نمائندے لے لیں جو آپ کی اسپیشل سیٹیں ہوتی ہیں، جس طرح آپ کے آزاد کشمیر گورنمنٹ کے اندر 8 اسپیشل سیٹیں ہیں، اور 8 اسپیشل سیٹوں سے آپ ان کی جگہ 12 اور لے لیں، اسپیشل سیٹیں لے لیں، تو یہ دھندا بھی ختم ہو جائے اور ووٹ کا حق بھی ہوتا ان کو، چونکہ ان کو پارلیمنٹ کے ممبر الیکٹ کرتے ہیں، ووٹ دے کے الیکٹ کرتے ہیں. اب یہ چلیں ایک قانونی پروسیس ہے، گورنمنٹ بنے گی اس میں اوپر نیچے ہو سکتا ہے، لیکن صورتحال جو کشمیر کی ہے وہ عوامی ایکشن کمیٹی کو یہ سمجھنا چاہیے کہ جو بیچارہ ریڑی والا، چھابے والا، ہوٹل والا، ریسٹورنٹ والا، وہ جو کھوکھا جس نے وہ کر رہا ہے، جو سبزی سا کام کر رہا ہے، جو کاروباری ہے، اس کا ان 12 سیٹوں سے کیا تعلق ہے؟ اگر وہ 12 سیٹیں رہ جائیں تو اس کو کیا بینیفٹ ہے، اگر وہ ختم ہو جائے تو اس کو کیا نقصان ہے؟ یہ سوچنے کی بات ہے. کمیٹی کو اس پوائنٹ کے اوپر ہٹ درمی کرنی نہیں چاہیے تھی، ان کو اس سے پیچھے ہٹ جانا چاہیے تھا. اور اگر وہ یہ واقعی چاہتے ہیں اور واقعی یہ پرابلم سمجھتے ہیں تو پھر اس کا حال جو ہے وہ راؤنڈ ٹیبل بیٹھ کے ہے، اور قانونی لحاظ سے ہے، اس کو آپ سڑک پہ بیٹھ کے نہیں کر سکتے. آج کشمیر کے اندر لوگ کچھ مارے گئے، بے گناہ لوگ مارے گئے، دہشت گرد کوئی بھی نہیں ہے، لوگوں کو لا کے ہم نے سڑک پہ لا کے بٹھا دیا، ان کے پاس کوئی وسائل نہیں ہے، کوئی کچھ نہیں ہے. تو وہ جو لوگ، جو مائیں اپنے بیٹوں کو کھو گئیں، تو اگر یہ 12 سیٹیں ختم بھی ہو جائیں تو اس سے کیا ان کی تشفی ہو سکتی ہے؟ اور اگر یہ سیٹیں رہ جائیں تو وہ کیا ان کے زخم پہ مرہم ہم لگا سکتے ہیں. تو میرا یہ خیال ہے اور میری یہ ذاتی رائے ہے کہ آج بھی اگر حکومت پاکستان نے ان کو کہا ہے کہ ٹھیک ہے آپ یہ کریں کہ آپ راؤنڈ ٹیبل بیٹھیں تو اس کے اوپر ہم بات کرتے ہیں تو ان کو بیٹھ جانا چاہیے.
2: تو اسے بیٹھ جانا چاہیے. صاحب آپ جا فرما رہے ہیں, میں چلتا ہوں. امید لون صاحب بھی ہمیں پاکستان سے انہوں نے جوائن کر لیا. لون صاحب آپ کو بھی خوش آمدید کہتے ہیں.
7: جی السلام علیکم سب کو, میری طرف سے پیار بڑا سلام, تھینک یو ویری مچ.
2: تو ڈیفینیٹ مہمان آپ نے دیکھ لیے, سارے معزز مہمان بیٹھے رہے ہمارے لیے تو سارے ہی معزز ہیں. تو میں آپ سے جاننا چاہوں گا آپ کس طرح دیکھ رہے ہیں اس وقت جو کچھ کشمیر میں ہو رہا ہے, تازہ ترین کیا حالات آپ کے سامنے ہیں؟
7: جی سب سے پہلے شکریہ آپ کا. یہ کہ آزاد کشمیر میں جو ایک رائٹس کی موومنٹ شروع ہو گئی تھی تو اس میں پھر 9 جون کو ہڑتال کی کال عوامی ایکشن کمیٹی نے دی, تو وہیں اس دوران ڈائیلاگ بھی ہوا, مذاکرات بھی ہوئے. تاہم دیکھا گیا کہ کوئی سنجیدگی نہیں تھی, ہردرمی دکھائی گئی. حالانکہ مسائل جو ہوتے ہیں یا جو بھی چیزیں ہوتی ہیں تو ڈائیلاگ سے حل ہوتے ہیں, مذاکرات سے حل ہوتے ہیں, بات چیت سے حل ہوتے ہیں. لیکن جہاں تک میں نے دیکھا ایز اے پولیٹیکل ورکر, ایز اے پولیٹیکل اسٹوڈنٹ, تو اس میں عوامی ایکشن کمیٹی کی طرف سے کوئی ڈائیلاگ ایکسپرٹ ہی میں نے نہیں دیکھے. ان کے اندر کوئی اس طرح کے لوگ نہیں ہیں جو چیزوں کا ادراک رکھتے ہو. نوجوانوں پہ مشتمل یہ لوگ یا کاروبار سے یا دکانداری یا باقی جو ہے نا وہ میکینک اس طرح کے لوگ سامنے آئے. تاہم یہ بڑی حد تک لوگوں کو حقوق کے حوالے سے اپنا مائل کر سکے کہ ہم حقوق کی جنگ لڑ رہے ہیں, ہمیں سستی بجلی ملنی چاہیے, ہمیں سستا آٹا ملنا چاہیے, ٹیکس میں چھوٹ ہو. تو وہیں یہ کوئی 37 مطالبات تھے جہاں حکومت پاکستان نے, آزاد کشمیر نے کسی حد تک تقریباً تمام چیزوں پہ جو ہے نا وہ بات بھی کی, حل کرنے کی کوشش بھی کی, بہت ساری چیزیں ہو بھی گئی. تاہم ریفیوجیز کے حوالے سے, پناہ گزینے کے حوالے سے جو نمائندگی آزاد جموں کشمیر اسمبلی میں ہے اس پہ یہ گروپ ہردرمی سے جو ہے نا وہ کام لیتا رہا, اور جو ان کے بیانات تھے وہ بھی پھر ظاہر ہے ایک طرف ریاست ہے ایک طرف حکومت آزاد کشمیر ہے, تو وہیں ان کے اندر کوئی اس طرح کی سوچ نہیں تھی کہ یہ بیٹھتے چیزوں کو آئینی طور پہ چیزوں کو بات چیت کے ذریعے حل کرتے. تو البتہ اس کے بعد جو بیانات آئے وہ بڑے خوفناک تھے, وہ بڑے مطلب حیرانگی والے تھے کہ جہاں یہ حقوق کی تحریک تھی اس کو کسی اور طرح موڑ دیا گیا, اور جہاں تحریک آزادی کے حوالے سے یہ بڑی بیڈ نیوز ہے کہ اس میں وہ لوگ شامل ہے جو کہتے ہیں کہ ہندوستان کی طرف سے رستہ کھلنا چاہیے, یا ایسے نعرے لگائے گئے جو اس ایکشن کمیٹی کے چارٹر میں تھے, ان کے منشور میں تھے, اور اس طرح کی خوفناک باتیں ہم نے سنی. تو 2-3 مہینے پہلے میں نے ان چیزوں کا, ان خدشات کا اظہار کیا تھا کہ دشمن جو ہے وہ بڑا کام کر رہا ہے, دشمن نے ہیوی انویسٹمنٹ کی ہے, وہ لوگوں کو خرید بھی سکتا ہے, وہ لوگوں کو کسی اور طرح بھی لے جا سکتا ہے, تاکہ مقبوضہ جموں کشمیر میں جو انسانی حقوق کی خلاف ورزیاں ہو رہی ہیں, جو ظلم و ستم ہو رہا ہے, اس سے توجہ ہٹائی جائے. تو جہاں میں نے اس دوران بھی دیکھا, میں نے واچ کیا کہ ایسی بہت ساری آزاد کشمیر کی جو ویڈیوز ہیں وہ پہلے انڈین میڈیا پہ چلتی تھی پھر آ کے ادھر آتی تھی, تو اس طرح کے بھی چیزیں دیکھی گئی ہیں, اور شکوک و شبہات پیدا ہو گئے ہیں. اور یہ بھی کہا گیا کہ اگر یہ 12 سیٹیں حل ہو بھی جاتی ہیں, ان کو ختم بھی کیا جاتا تھا, تب بھی ہم لانگ مارچ کریں گے. تو پھر باڑھ میں جائے ایسی باتیں کی گئی, پھر جو ہے نا وہ الگ ریاست کی بات, الگ کرنسی کی بات, الگ پاسپورٹ کی بات کی گئی. تو اس چیز نے اس سب کو جو ہے نا وہ مشکوک بنا دیا کہ دراصل ان کے پیچھے کوئی اور ایجنڈا تھا, کوئی اور مقصد تھا, جہاں یہ ہردرمی کا جو مظاہرہ کر رہے تھے کسی چیز پہ آمادہ نہیں ہو رہے تھے. تو وہی میں سمجھ رہا ہوں کہ آزاد کشمیر کے اندر ये अब जहां कोई किलिंग्स भी हुई, अल्लाह ताला उनकी मगफिरत करे, अल्लाह ताला उनको जवार रहमत में जगह दे, नहीं होना चाहिए था। जाहिर है कोई भी जान हो, कोई भी जिंदगी हो, जब वो उसका जिया होता है तो दुख तो होता ही है। और इसका सबसे बड़ा फायदा दुश्मन उठाता है, दुश्मन प्रोपगंडा करता है, वो बदनाम करने की कोशिश कर रहा है। तो आजाद कश्मीर के अवाम वैसे भी गई और अवाम है, ये तो फ्रंट लाइन पर लड़ने वाली कौम है। इन्होंने हमेशा जो है ना वो महाबिजों का और इसी तरह से मुजाहिदों का रोल अदा किया। जहां आजाद कश्मीर के लोग इस वक्त भी पाकिस्तान के अंदर आला ओहदों पे फायज है, चाहे वो एस्टेब्लिशमेंट हो, ब्यूरोक्रेसी हो, बड़े बड़े लैंडलॉर्ड हो जिन्होंने रकबे लिए, बिल्डिंगें बनाई, अच्छा रोजगार के हवाले से। तो इस तरह की खौफनाक सूरत हाल देख के मुझे लगा कि जाहिर है दुश्मन जिस तरह से काम कर रहा है, ये तहरीक आजादी के लिए भी सुमे कातिल है, ये जख्म पहुंचा रहा है, ये उन शहीदों के साथ जो पिछले 5-6 लाख जो है ना इस 78 साल में शहीद हुए हैं, तो उनका भी ये खुदा न खासा रायगान हो जाए। तहम आजाद कश्मीर के जो गयूर अवाम है, आजाद कश्मीर के जो सोचने समझने वाले लोग हैं या हुकूमत है या इदारे हैं, वो इस तरह की साजिश को कामयाब नहीं होने देंगे। और बाहर भी दुनिया में मैंने देखा कि गैर कश्मीरी लोग शामिल हो गए, और किसके कहने पे शामिल हुए, क्यों हुए, ये भी अफसोसनाक।
2: चलें लोन साहब इस पर बात करेंगे, हमारे साथ साथ रहिएगा, चलते हैं यहाँ स्कैंडिनेविया में वापस आते हैं। सरदार अली शाह नवाज खान साहब, आपको भी खुश आमदीद कहते हैं जी।
8: बहुत शुक्रिया जनाब।
2: सरदार साहब आपसे जानना चाहेंगे, चूंकि आप स्कैंडिनेविया में बैठे हुए हैं और आप जिम्मेदार आदमी काम कर रहे हैं, तो आप किस तरह देखते हैं सारे हालात को?
8: बहुत शुक्रिया। देखें जो बातें पहले दो हमारे जो पार्टिसिपेंट थे उन्होंने की हैं, उनको मैं फुली एंडोर्स करता हूं, और वो बातें मेरे दिल में भी थी, मेरे दिमाग में भी थी, तो उन्हें रिपीट करने का कोई फायदा नहीं है वक्त बचाने के लिए। मैं उससे आगे चलता हूँ कि जो कुछ हो रहा है, पहली बात यह है कि वो बहुत ही अफसोसनाक है, इसमें तो जाहिर है सब लोग हम एग्री हैं। आजाद कश्मीर जो है वो एक बहुत ही सेंसिटिव इलाका है, बहुत ही सेंसिटिव जगह है, बिलखसूस जो तहरीकी आजादी है हमारी उसके हवाले से, और अगर पाकिस्तान के हवाले से देखें और नजरिया पाकिस्तान के हवाले से देखें तो भी वे एक बहुत सेंसिटिव जगह है। जब ये खिता आजाद हुआ था 1947 में, तो सदा इब्राहिम जो उनके पहले सदर बने थे, तो मेरे वालिद साहब और वो बड़े बहुत गहरे दोस्त थे, अल्लाह ताला दोनों को जन्नत फरदौस में जगह फरमाए, उनके दर्जात बुलंद फरमाए। तो हमें कहने की बात यह है कि जब मैं जहां पे मैं पला बड़ा हूँ, रावलाकोट से मेरा ताल्लुक है, थुराड़ एक जगह है हमारी तहसील, वहां से, तो हमने अपने यानी बचपन में स्कूल में हमने पाकिस्तानी देखा है, कभी हमने ये सोचा नहीं था कि पाकिस्तान के हम पाकिस्तानी शहरी नहीं है। तो जब बड़े हुए स्कूल कॉलेज यूनिवर्सिटियों तक पहुंचे तो तब पता चला हमें कि ये तो एक कंट्रोल्ड एरिया है, अभी पाकिस्तान नहीं बना, लेकिन हमारे दिल से वो पाकिस्तानियत निकली नहीं है किसी भी सूरत में, और ना वो कभी निकल पाएगी, ये चीज सब लोगों को पता होना चाहिए। हाउएवर उसके बाद अगर हम किसी चीज पे जिस पे डिसएग्री करते हैं तो हमें तनकीद का हक भी होना चाहिए, चूंकि वो हमारा मुल्क है, हम उसे समझते हैं। जहां तक जो मैंने पहले ही एंडोर्स कर दिया, जो दोनों हमारे दोस्त हैं जिन्होंने बात की भाइयों ने, वो बिल्कुल मैं उसको एंडोर्स करता हूँ। जहां तक ये ताल्लुक है इस एक्शन कमेटी का, देखें 70 सालों से लोगों की महरूमियां हैं, उसका जिम्मेदार पाकिस्तान नहीं है। मैं हमेशा ये चीज कहता रहा हूं लोगों को कि ये रिएक्शन इस तरह से क्यों आया, और एक तंजीम एक बनी तो लोगों ने उसके पीछे क्यों उसका साथ देना शुरू कर दिया। उसकी वजह ये थी कि जो आजाद कश्मीर के मेरे जो लीडर्स हैं, हमारे जो लीडर्स हैं, ये हमारी नाकामी है। इसलिए हमारी नाकामी है कि हम सिर्फ और सिर्फ अपने इकदार को देखते रहे, जो भी फंड्स आते रहे, जो भी चीजें वहां से आती रही है, हम उस तरीके से उसको यूटिलाइज नहीं करते रहे, लोगों तक वो बेनिफिट पहुंचे नहीं है हमारे। मुझे नहीं लगता, मुझे तो ये खबर मिलती रहती थी अक्सर कि हमारा जो बजट है उस बजट में से साल के एंड में पैसे जो है वो लैप्स हो जाते हैं, यानी हमारे जो इनकॉम्पिटेंसी इतनी है कि हम वो पैसे तक यूज नहीं कर सकते। तो मेन जो चीज है वो इस वजह से ये सारा जो चीज ये शुरू हुई है 1947 के बाद, अगर कोई लोग इस तंजीम के पीछे भागें, लेकिन उसमें मेरा ये मानना है कि जब ये लोग इनके पीछे हो गए, फिर उसने मुतालबात भी कुछ मनवा लिए, तो इन लोगों को, इन लीडर्स को, बेसिकली ये लीडर्स चूंकि हमारे जो ब्रदर है उन्होंने ये कहा कि इन लोगों को आइडिया नहीं था कि इस चीज को चलाना कैसे चाहिए। मैंने बारहा इन लोगों से कहा, मैंने रिक्वेस्ट की कि देखें लोग आपके साथ हैं, मतलब लोग आपके साथ आ रहे हैं, तो इस चीज को इस पॉजिटिव तरीके से चलाएं, जिस तरह से आपने फरमाया कि लेजिस्लेशन होती है, बहुत सारी चीजें, उनका एक प्रोसेस होता है, क्योंकि आजाद कश्मीर में एक जमहूरी निजाम है, पार्लियामेंट जमहूरी निजाम कायम है, तो उस निजाम के तहत हमें आगे चलना चाहिए। अभी हमारा एक या एक फोरम है जिसमें वफाक से भी लोग हैं, हम यूरोप से भी कुछ लोग हैं, तो वहां पे कुछ डिस्कशंस वगैरह चल रही होती हैं, तो उस डिस्कशंस में मुझे हमें ये मैंने ये कहा कि बाकी दोस्तों को भी यही राय थी कि पीसफुल तरीके से होना चाहिए, मुजाहिरीन जो है उनके ऊपर कोई तशद्दुद ना हो, कोई इस तरह की चीज ना हो, उनकी बातें मान लेनी चाहिए। तो मुझे जवाब में ये कहा गया इसी उसी फोरम पे कि आप ये करेंगे जो आप महाजरीन की सीटों के ऊपर डेडलॉक है, आप क्या चाहते हैं? तो हमने कहा कि इन जो आजाद कश्मीर के जो लोग हैं वो ये चाहते हैं कि जो हमारी 33 सीटें हैं आजाद कश्मीर के अंदर, उन 33 सीटों ने ये फैसला करना चाहिए कि आजाद कश्मीर में कौन सी हुकूमत बनेगी, ना कि पंजाब में या बाकी जो वफाक में जो 12 सीटें हमारी वो फैसला करें, क्योंकि वहां पे कोई ट्रांसपेरेंसी नहीं है, लोगों का ये एतराज है। उन्होंने कहा जी कि हम इस बात को मानते हैं आपकी, ठीक है, आप उन लोगों के साथ बात करें, आप उन्हें कहें कि भाई हम इनको जो फंड्स हैं वो भी वफाक देगा, जो 1-1 करोड़ रुपया इनको साल का मिलता है, आपके बजट से नहीं लेंगे, आप ये करें कि हम इनको 12 से लेके 6 या 7 कर लेते हैं बेशक जो आप चाहते हैं, और हम ये भी कर सकते हैं कि ये लोग जो हैं वो असरअंदाज ना हो आजाद कश्मीर की हुकूमत बनने में, आप इनसे सब बात करें। ये एक हफ्ता पुरानी बात है शायद, मैंने टेलीफोन किया खुद, जो कि मैं रावलाकोट से हूँ, मैं लोगों को जानता हूँ, जो मजीर कश्मीरी साहब है उनके साथ मैंने बात की, मैंने उनके एडवाइजर से बात की, मैंने कहा यार ये मामला है तो रियासत के साथ इस तरह से नहीं चला जाता, इसलिए कि आजाद कश्मीर एक सेंसिटिव एरिया है, यहाँ पे पार्लियामानी निजाम जमहूरियत नाफिज है, चाहे वो अच्छा या बुरा है, लुला है, लंगड़ा, लेकिन ये है हमारे पास, तो इसका एक ड्यू प्रोसेस है जिसका आपने भी जिक्र किया, तो इस निजाम को साथ लेके हमने चलना है। तो अगर आपका मतलब यह है कि उनको जो कश्मीरी वहां पे मकबूजा कश्मीर के जो लोग आए हुए हैं आजाद कश्मीर पाकिस्तान के अंदर, जो वफाक के अंदर हैं, मुख्तलिफ इकाइयों में रह रहे हैं, तो वो हमारे लोग हैं, हमारे भाई बहन हैं, हम उनको खत्म नहीं कर सकते, यानी उनकी जो सीटें हैं वो खत्म नहीं कर सकते, उनको उनका ताल्लुक हमारे साथ रहना चाहिए, बल्कि ये तो ज्यादा जरूरी है कि उनका ताल्लुक हमारे साथ रहे, इसलिए कि वो हमारे अपने लोग हैं। तो इसको खत्म करने की बात आप ना करें, बल्कि आपका जो मेन मसला ये है कि उनकी वजह से आजाद कश्मीर की हुकूमत जो है वहां पे करप्शन होती है, दिस एंड दैट, तो इसको करते हैं। उनका जवाब इतना सख्त था आगे से कि मैंने ये चीज पहली दफा मैं बता रहा हूँ और मेरे पास के गवाह भी मौजूद हैं, और वो ये था कि आप सोचे ही ना कि ये काम हम कर सकते हैं, हम इसे एक इंच पीछे नहीं हटेंगे और हम आपको लेके दिखाएंगे, आप यूरोप में बैठे हुए आपको ग्राउंड सिचुएशन का नहीं पता, यहाँ से हम ये सारा कुछ लेके दिखाएंगे, और ये सिर्फ यही चीज नहीं होगी, इसके बाद हम अपने और भी हमारे पास मुतालबात ये आएंगे। तो ये उनका रेस्पॉन्स था जो इससे मुझे बड़ा दुख हुआ,
2: खुद देख लिया आप उस इलाके से तलक है। तो पीर शिराज साहब की तरफ चलते हैं, पीर साहब आपको भी खुश आमदीद कहते हैं। गालबन लगता है पीर साहब को हमारी आवाज नहीं आ रही, चलते हैं हम जो है वो लुबना इलाही साहबा की तरफ चलते हैं। लुबना आपको खुश आमदीद कहते हैं।
9: जी शुक्रिया, सब जो लोग मौजूद है, अस्सलाम वालेकुम सबको।
2: लुबना वही सवाल है, मुश्तरिका सवाल है, आप अपना क्या मौकफ है आपका?
9: मेरा मौकफ ये है कि ये कोई ये जो एक्शन कमेटी है इसकी इसको बड़े सोच समझ के बनाया गया है और एक लंबी पॉलिसी के तहत, और जो भी इनके ये मुतालबात हैं खासकर 12 सीटों के, ये यहाँ रुकने वाले नहीं है, क्योंकि इनका तर्ज तकल्लम ये एक मैं तो सीधा सीधा कहूंगी ये तो कोई गद्दारों का टोला लगता है, और सियासी काम जो वो हर धर्मी से नहीं होते, राम मोहब्बत से, किसी की कुछ लो कुछ दो के तहत होता है। वो ना मोहलत देना चाहते हैं, वो अपने आप को, जबकि हाईकोर्ट ने फैसला किया है कि ये 12 सीटों का मसला असेंबली हल करेगी जब असेंबली बनेगी, तो वो अपने आप को मतलब हाईकोर्ट से ऊपर समझते हैं, वो असेंबली से ऊपर चलते हैं, तो ऐसा हो नहीं सकता। एक ये एक पैरेलल सिस्टम चलाने की कोशिश कर रहे हैं जो कि जमहूरी नहीं है, और मैं इस चीज की कायल नहीं कि आप नरमी बरतते जाए, एक नरम सिस्टम को चलाने के लिए किसी ना किसी की जिम्मेदारी होती है ना। अब ये नहीं हो सकता एक तरफ फौज हो, एक तरफ पुलिस हो, एक तरफ पार्लियामेंट हो और एक तरफ ये अवामी एक्शन कमेटी हो, इनको किसने चुना है, ये इख्तियार इन्हें किसने दिया है? मतलब कोई भी एक मंचला किसी जगह खड़ा हो जाए और एक जज्बाती तकरीर कर रहे, हमेशा नौजवान लोग इससे अपने आप को अट्रैक्ट महसूस करते हैं, लेकिन इसके अंदर है क्या करने के लिए? मोईशत की क्यों नहीं बात करते? آزاد کشمیر میں پیسے کہاں سے آتے ہیں, کون فیڈ کرتا ہے, لیکن اس کا کوئی ذکر نہیں ہے. وہ چن چن چن کے وہ باتیں, اشتعال امیز حرکتیں, اشتعال امیز زبان, اشتعال امیز جو ہے ایکشنز. لیکن مجھے اس چیز پہ پورا یقین ہے کہ یہ 12 سیٹوں کا بھی ان کا مان جائے, اول تو میں اس کے حق میں نہیں ہوں, اس لیے کہ میرے خاندان کا تعلق, میں مہاجر ہوں, میری فیملی مہاجر ہے پاکستان میں, ہم لوگ پیچھے سے 12 مولا کے ہیں, تو ہم وہاں سے لٹ لٹا کے آئے ہیں. تو ابھی جو سمبولک ایک چیز ہے ہمارے سے وہ تو نہ لے نا, کیونکہ اس کا مطلب ہے کہ آپ پھر مقبوضہ کشمیر کو بھی سرنڈر کر رہے ہیں, آپ ایسا نہیں کر سکتے.
2: چلیں جمہوری نظام میں جمہوری طریقے سے سارے کام ہونے چاہیے. تو پیر صاحب آپ کو, شیراز صاحب آپ کو غالباً آواز نہیں آ رہی, تو ہم چلتے ہیں کرن صاحب.
10: اچھا
2: کرن صاحب آپ کی طرف چلتے ہیں, آپ نے سب کی باتیں سنی, تو آپ کیا کیا لگ رہا ہے آپ کو؟
10: راج صاحب آپ مجھ سے مخاطب ہیں؟
2: جی جی آپ سے کرن صاحب.
10: جی میں نے سب کی باتیں سنی, ماشاء اللہ سب ہی ماشاء اللہ بڑے, میں سمجھتا ہوں کہ ان کی نظر بھی ہے تمام تر صورتحال پر, اور ان کا بھرپور نالج بھی, علم بھی ہے. لگتا ہے ایسے ہی ہے کہ جیسے یہ لمحہ بلمحہ ہونے والی وہاں پہ جتنی بھی ڈیولپمنٹس ہیں ان سے یہ باخبر ہیں اور ان کی باتوں سے, اور بالکل انہوں نے درست فرمایا, ایک ایک پوائنٹ اور ایک ایک نقطہ جو ان کا تھا بالکل درست ہے. اور مجھے خوشی ہوئی, حوصلہ افزائی ہوئی ہے کہ ہمارے اس پورے پینل پہ لوگوں کی رائے جو ہے نا اس میں جو ہے نا یونانیمیٹی ہے, اور اس میں میں سمجھتا ہوں کہ اتفاق ہے کہ ہم ایک دوسرے کے نقطہ نظر کو انڈورس کر رہے ہیں. میں دو تین پوائنٹس بتاؤں گا, شاید جو پینلسٹ جو ہے نا شاید میرے پروفائل سے یا بیک گراؤنڈ سے واقف نہ ہوں. میں کرنل اعجاز تبسم میرا نام ہے, میں کالم بھی لکھتا ہوں اخباروں میں, ہفتے میں دو آتے ہیں, ٹی وی چینلز کے اوپر اپیئر ہوتا ہوں ایز اے ڈیفینس اینالسٹ. اور اس سے ہٹ کے میرا آزاد کشمیر کے ساتھ بہت گہرا تعلق ہے, میری یونٹ بھی آزاد کشمیر رجمنٹ ہے, اور میں نے کمانڈ بھی آزاد کشمیر رجمنٹ کی ہے. اور شاید آپ میں سے اتنے زیادہ کشمیر میں کوئی راہ نہ ہو, جیسے یہ بھائی ہمارے تھراڑ کی بات کر رہے تھے, 2001 اور 2002 میں میں نے راولا کوٹ میں میں نے خود الیکشن کروائے ہیں, پلندری, تھراڑ, راولا کوٹ, بارل, یہ جتنا عباس پور, یہ سارے میرے انڈر تھا. تو میں نے کیل سے لے کے بھمبر کوٹ جیمل تک جو ہے نا یہ سارا علاقہ جو ہے نا ڈفرینٹ ٹائم فریم میں میں نے دیکھا. دوسری بات یہ کہ پورے چونکہ میری کشمیر رجمنٹ تھی تو اس میں تمام کشمیری ہوتے ہیں, اور ابھی بھی وہ میرے ساتھ لنکڈ ہیں, اور گزشتہ 8 دن سے میں کشمیر میں تھا. میں آپ سے ایک چیز بتانا چاہتا ہوں, یہ جتنے بھی تاریخی لوگ ہیں یا جن لوگوں نے یہ عوامی ایکشن کے نام سے ایک تماشا رچایا ہوا ہے, ان سے پوچھیں آج سے 3-4 سال پہلے کیا یہ 12 سیٹیں تھیں یا نہیں تھیں. اگر تھی تو اس وقت ان کی آنکھ کیوں نہیں کھلی اور انہوں نے اس پہ احتجاج کیوں نہیں کیا؟ یہ آپ ذرا نقطے جوڑتے جائیے کہ آج سے 4 سال پہلے کیا معاملہ ہوا, اس سے پہلے ان سیٹوں کا شور کیوں نہیں اٹھا. نمبر 2, اس میں آپ کو ایکسٹرنل فیکٹر بھی دیکھنا ہوگا. ایکسٹرنل فیکٹر اس لیے کہ آپ کو یاد ہوگا گزشتہ سال مئی میں پاکستان نے اپنے سے 5-6 گنا بڑے دشمن بھارت کو شکست فاش سے دوچار کیا, دنیا بھر میں پاکستان کا نام جو ہے نا وہ بلند ہوا, سفارتی میدانوں میں بھی ہم نے کامیابی کی, اور جتنی عزیمت ہندوستان کو اٹھانی پڑی اور جتنی سبکی ہوئی, اب اس کا وہ بدلہ لینے کے لیے اس نے سندور 2 کے نام سے دوسرا آپریشن شروع کرنے کا اعلان کیا. ابھی سندور 2 کیا ہے, اب اس کو پتہ چل گیا کہ روایتی جو جنگ ہے یا فزیکلی جو آمنے سامنے دو بدو جنگ ہے اس میں تو ہمارا مقابلہ نہیں کر سکتا. تو اس نے پھر یہ پراکسیز کے ذریعے ایسیمیٹریکل وارفیئر جو ہے نا اس پہ کیا, تو اس میں اس نے فنڈنگ کی. اب میں سے پری بھی مجھے بہت سارا اس پہ علم ہے, جس طریقے سے افغانستان کے ذریعے, دبئی کے ذریعے اور فارن کنٹریز کے ذریعے, تھرڈ پارٹی کے ذریعے اس نے اپنے لوگوں کو لانچ کیا, فنڈنگ کی, تاکہ پاکستان کو اندرونی مسائل میں الجھا دیا جائے اور اس طرح کے جتھے اور گروپ پیدا کیا جائیں جو احتجاج کریں, پاکستان کے اندرونی طور پہ کمزور کریں, اس کی اکانومی کو کمزور کریں, اور اس کو جس طریقے سے وہ ایک ملٹری فلاسفر نے کہا تھا نا رشیا کے بارے میں کہ رشیا از سچ اے بگ سپر پاور دیٹ اٹ ول نیور بی بروکن بائی دی پریشر فرام آؤٹ سائڈ, بٹ وین ایور اٹ ول کلیپس اٹ ول کلیپس فرام ود ان. It exactly happened کہ جب بھی جو یو ایس ایس آر ٹوٹا تو وہ اندر سے ٹوٹا. اسی فلسفی کو اپلائی کیا ہمارے دشمن نے. آپ اس میں کوئی شک ہے یہ 12 سیٹیں کو ڈیمانڈ کرنے والے جو اس کو ابالش کر دیا جائے, بھائی آپ اگر 12 سیٹیں ختم کر بھی دیا جاتے ہیں جیسے کسی نے کہا آپ کو اس سے کیا فائدہ ہوگا, اور جن کی سیٹیں آپ کو اس سے کیا, اگر نہیں کرتے تو کیا نقصان ہوگا. نمبر ٹو, اس کے بعد یہ چونکہ ہم نے علامتی طور پر یہ سیٹوں کو رکھی ہوئی ہے کہ جو جموں کشمیر ہے یہ ایک کمپلیٹ یعنی کہ ایک ریاست ہے جس کو دو حصوں میں زبردستی تقسیم کر دیا گیا, ہندوستان نے ایک آدھے سے ایک حصے پہ قبضہ کیا ہوا ہے,